तो 23 घंटे नमाज पढ़ो और 1 घंटा दुनिया के काम करो। हमें 2.5% 2.5% ज़कात देने का हुक्म है। एक्सट्रीमिज्म उस वक्त होता है जब ये कहा जाता कि 97.5 तो तुम ज़कात दो और 2.5% खुद पे खर्च करो। हमसे कोई ऐसा तकाजा नहीं किया गया कि जिसको आप किसी भी शक्ल में कोई एक्सट्रीम कहें, किसी भी मामले में। खाने पीने में हमें इत्तेदाल सिखाया गया, सोने जागने में इत्तेदाल सिखाया गया, हमको तो सुबह जगाया गया कि नमाज के लिए उठो, ये एक्सट्रीम है। एक्सट्रीम तो यह है कि आप नमाज के लिए उठे नहीं, सूरज भी निकल आया, सारी दुनिया जाग उठी, जर्रा जर्रा चमक उठा और आप सोए पड़े, क्या इसका नाम इत्तेदाल है? इस्लाम खाने पीने में इत्तेदाल सिखाता है। आप एक नहीं 10 डिशेस पका के बैठ जाते हैं और आप इसको इत्तेदाल कहते हैं और एक खाने वाले को एक्सट्रीमिस्ट कहते हैं। तो ये तो आपने अपनी सोच के मुताबिक चीजों को अपना रंग दे दिया ना। हर वो हुक्म जो अल्लाह का है और हम पर उसकी पाबंदी लाजिम की गई, उसमें कुछ भी एक्सट्रीम नहीं है, वो सब हमारे फायदे का है। लिहाजा आप इसको ना देखें कि लोग एक्सट्रीम किसको कहते हैं और किसको नहीं, ये देखें कि अल्लाह ताला का हुक्म क्या है। पूरी कायनात के अंदर एक इत्तेदाल और एक बैलेंस नजर आता है और अदल पर हर चीज कायम है। कायमन बिल किस्त, तो कायमन बिल किस्त सबसे बढ़कर इत्तेदाल उसके यहां है और उसने जो दीन हमको दिया है वो भी इत्तेदाल पर मबनी, और दुनिया में भी वो अदल चाहता है। अगर इस्लाम को एक लफ्ज में बयान करें ना कि इस्लामी निजाम क्या चीज है, ये इस्लाम दुनिया में क्या चाहता है, तो वो अदल है। हर शख्स को उसका हक मिले, जहां अदल होता है। अल्लाह का तगव फिल मीजान, अकीम उल वज़्न बिल क़िस्त वला ततगव फिल मीजान, इस मीजान को डिस्टर्ब मत करो जो अल्लाह ने इस कायनात में रख दिया है। ये लिखते हैं कि लोगों को बुनियाद परस्त कहकर, बुनियाद परस्त है, हम तो सिर्फ अल्लाह परस्त है और कुछ भी परस्त नहीं, लेकिन ये बहरहाल एक टर्म है। लोगों को बुनियाद परस्त कहकर उनके साथ एक नफ्सियाती खेल खेला जाता है। इस लफ्ज को इस तरह इस्तेमाल किया जाता है कि बुरा महसूस हो, जबकि इसका इतलाक इस्लाम की बुनियादी चीजों पर होता है। ये कमजोर मुसलमानों को इस्लाम की बेसिक से दूर करने के लिए और कुफर से करीब करने के लिए इस्तेमाल होता है। और ये एक हकीकत है ना कि जब आप किसी को ताना देंगे तो वो कहेगा नहीं नहीं नहीं मैं ऐसा नहीं हूं, मुझे ये ना समझो। एक तरीका ना कि तुम दीन से दूर हो जाओ, और दूसरा यह है कि तुम तो दीन में बहुत हो गए, तो वो कहे नहीं मैं नहीं हूं। पहले तरीके से तो नहीं कोई आएगा, जब उलट तरीके से बात करेंगे तो लोग खुद बखुद दीन को परे फेंकेंगे। औरत की औरत से पर्दे की लिमिट्स क्या हैं? क्या टाइट्स या स्लीवलेस ड्रेस औरतों के सामने पहने जा सकते हैं? कि औरत का औरत से सतर वही है जिसका ढांपना फर्ज है, और ये बिल इजमा है, कोई इख्तिलाफ नहीं इसमें। वो वही है जो मर्द का मर्द से है, एक राय ये है, और इस राय में कोई इख्तिलाफ नहीं कि औरत का औरत से सतर वही है जो मर्द का मर्द से है। और मर्द का मर्द से सतर क्या है? नाप से लेकर घुटनों तक, ये एरिया सिवाय शदीद मजबूरी के किसी के सामने नहीं खोलना चाहिए। दूसरी राय जो इख्तलाफी राय है, और बाज ने इसको राजह करार दिया है कि इस राय की तरजीह है, और वो क्या है कि औरत का औरत से सतर वही है जो नमाज में होता है, जो सतर नमाज का है। और नमाज का सतर क्या होता है? कि चेहरे और हथेलियों के अलावा और पांव के अलावा ढका हुआ हो। इसी वजह से ऐसे लोग ख्वातीन को घर में भी सर ढांक कर रखने की तलकीन करते हैं, और बाजू और बाकी तमाम जिस्म, इल्ला ये कि कोई मजबूरी हो, जैसे वो आता ना इल्ला मा ज़हरा मिन्हा, के काम करते वक्त थोड़े बाजू पर उठा लेना, या फर्श धोते हुए जरा चलवार ऊपर कर लेना और टखने का नंगा हो जाना, या काम के वक्त थोड़ा दुपट्टा उतार लेना। लेकिन आम हालात में वो ये समझते हैं कि औरतों के सामने भी बाकी जिस्म जो है वो ढका होना चाहिए, जिससे फिर ये कि हाफ स्लीव्स पहनने को भी मना करते हैं, सी थ्रू कपड़े पहनने को भी मना करते हैं। लेकिन ये जैसा कि मैंने अर्ज किया कि ये एक इख्तलाफी राय है, और बाज़ उलमा के नजदीक ये राजे है, जिसमें हनफी फिक्र के मुताबिक क्या है कि ऐसा ही है। अच्छा, अब आप देखिए कि
یہ جو حصہ ہے کہ ناف سے لے کر گھٹنوں تک، اس میں تو کسی فقہ میں اور کسی جگہ پر کوئی اختلاف نہیں. اسی لیے کوئی ایسی ساڑی پہننا کہ جس میں پیٹ یا کمر ننگی ہو وہ درست نہیں، یا کوئی ایسا ڈریس پہننا، بعض اوقات ہم لان کے کپڑے پہن لیتے ہیں جس میں ساری ٹانگیں اوپر کا حصہ بھی نظر آ رہی ہوتی ہیں، یا انڈر گارمنٹس تک جھلک رہے ہوتے ہیں، تو یہ حرام ہے، ایسے ڈریسز نہیں پہننے چاہیے. ہاں اگر کچھ ڈریسز میں کچھ حد تک بازو، جیسے آدھے بازو نظر آ رہے ہوتے ہیں، آدھی سلیوز ہوتی ہیں، آدھے نظر آ رہے ہیں، یا تھوڑے بہت انڈر گارمنٹس اوپر کے حصے کے نظر آ رہے ہیں اور خواتین کے اندر ہیں، تو اس میں کوئی حرج نہیں. لیکن افضل یہ ہے کہ نہ نظر آئیں. اور بازار میں نظر آنا ان چیزوں کا اور مردوں کے سامنے نظر آنا، اس میں تو کوئی اختلاف ہے ہی نہیں، کہیں بھی نہیں اختلاف، کسی امام کے درمیان کوئی اختلاف نہیں. انسانی جسم کو ڈھانکنے کے تین احکامات بیان ہوئے ہیں، ایک لباس سے متعلق آیات ہیں، ایک ستر سے متعلق ہے، اور ایک حجاب سے متعلق ہے. لباس جو جسم کو ڈھانپتا ہے، دلیل کیا؟ دلیل یا بنی آدم قد انزلنا علیکم لباسا یواری سوآتکم وریشا ولباس التقوی ذالک خیر ذالک من آیات اللہ. ٹھیک، سورۃ الاعراف 26. یا بنی آدم، اے آدم کے بچوں، قد انزلنا، تحقیق نازل کیا ہم نے، علیکم تم پر، لباسا لباس. کیا غرض ہے لباس کی؟ لباس کیوں پہنا جاتا ہے؟ نمبر ایک، یواری سوآتکم، جو چھپاتا ہے تمہارے جسم کے قابل شرم حصوں کو. لباس جسم کے عیب اور ناپسندیدہ دیکھنے میں جگہوں کو چھپاتا ہے، جس کو عام طور پر آپ ڈریس کہتے ہیں. ڈریس جو گھر کے اندر پہنا جاتا ہے، جو جسم کو چھپاتا ہے. نمبر دو، اس لباس کی غرض کیا ہے؟ وریشا، یہ لباس خوبصورتی دیتا ہے. ریش پرندے کے پر کو کہتے ہیں، اور پر خوبصورتی کا ذریعہ ہوتے ہیں. لباس جہاں انسان کو ڈھانپتا ہے وہاں خوبصورتی بھی دیتا ہے، زینت کا سبب ہے. پھر سورۃ الاعراف میں ہی آپ دیکھیے کہ لباس کو زینت کا لفظ بھی دیا گیا ہے. لباس کے لیے ایک اور لفظ کیا استعمال ہوا؟ زینت. اس کی دلیل کیا ہے؟ سورۃ الاعراف ہی نکالیے، اس میں ہے آیت 31، خذوا زینتکم عند کل مسجد. کیا ترجمہ تھا اس کا؟ پکڑو اپنی زینت کہاں؟ ہر مسجد میں. کون سی زینت؟ مراد ہے لباس. کس کی تردید میں نازل ہوئی؟ عربوں کی. جاہلیت کے دور میں وہ مسجد حرام میں کیا کرتے تھے؟ ننگے طواف کرتے تھے. تو کیا حکم ہوا؟ ننگے طواف نہیں کرو، عبادت کے لیے لباس پہنو. اسی لیے نماز میں ستر کا ڈھانکا ہونا ضروری ہے. مرد کے لیے کیا حکم ہے نماز کے اندر؟ کہ وہ خاص طور پر ان حصوں کو ڈھانکے، ناف سے گھٹنوں تک ہے. نماز میں اگر گھٹنے ننگے ہوں تو مرد کی نماز نہیں ہوتی. اور کندھوں کو ڈھانکنے کا بھی حکم ہے. آپ کو یاد ہوگا کہ احرام میں جب کندھا ایک کھلا ہوتا ہے تو کیا کرنا چاہیے؟ ڈھانکنا چاہیے. مرد کو نماز میں کندھے ننگے رکھ کے نماز نہیں پڑھ سکتی، نماز کا ستر ہے. اسی طرح عورت کا نماز میں ستر کیا ہے؟ کہ اس کے ہاتھ اور چہرے کے سوا باقی جسم ڈھکا ہوا ہو. بعض علماء کے نزدیک پاؤں بھی ڈھکے ہونے چاہیے، لیکن حنفی فقہ میں پاؤں جو ہیں ان کو ہاتھوں پر قیاس کر کے کھولنے کی رخصت دی جاتی ہے. بہرحال یہ اختلاف موجود ہے، یہ میں نے آپ کو بتا دیا. ٹھیک ہے، اب یہ تو ہے، یعنی پہلی چیز ہے لباس. لباس عام روزمرہ زندگی میں زینت بھی، اور ریش پر اور کیا کرتے ہیں؟ گرمی سردی سے بھی بچاتے ہیں، ورنہ ایکسپوزڈ ہو سکن تو جل جاتی ہے، تکلیف اٹھاتی، زخم لگ جاتے ہیں، عیب چھپاتے ہیں. شوہر اور بیوی کو ایک دوسرے کا لباس کہا گیا، تو وہ بھی ایک دوسرے کے عیب ڈھانپنے کے لیے. تو لباس کی غرض جسم کو ڈھانپنا، جسم کے عیب ڈھانپنا، گرمی سردی سے جسم کو بچانا، اذیت سے بچانا، اور ساتھ زیب و زینت بھی ہے.
اور لباس ہی کو زینت کہا گیا، جیسے خضو زینتکم عند کل مسجد. اسی لیے آپ کو یاد ہوگا کل میں نے جب زینت کی تشریح کی ہے تو میں نے اس میں جسم اور اس کے علاوہ لباس کو بھی زینت قرار دیا ہے. یہ تشریح میری ذاتی نہیں ہے، یہ قرآن ہی کی آیات کے حوالے سے ہے. اسی لیے جب مسلمان عورت حجاب کرتی ہے جو کہ آؤٹ ڈور ڈریس ہے، تو اس میں انڈور ڈریس یعنی زینت والے کپڑے چھپانا بھی لازم ہے. کیونکہ بہت سے لوگ یہ حجت کرتے ہیں نا کہ جب ہم نے کمیز شلوار پہن رکھی ہمارا جسم تو ننگا نہیں ہو رہا، اب اور کس حجاب کی بات کرتے ہیں آپ؟ تو حجاب جو ہے اس کا حکم سورۃ الاحزاب میں آتا ہے. سورۃ النور میں بیسیکلی 17 کے احکام ہیں کہ ایک عورت کو اپنے جسم کو یا اپنی زینت کو نامحرم مردوں سے کس طرح ڈھانکنا چاہیے، ٹھیک؟ اور جب گھر سے وہ باہر نکلے تو اس وقت اس کا ڈریس کیا ہونا چاہیے، اس کا حکم سورۃ الاحزاب میں آتا ہے، ٹھیک ہے؟ لباس عام روزمرہ زندگی کے لیے، ستر نماز کے لیے عبادت کے وقت، اور حجاب گھر سے باہر کے لیے. یہ تین سٹیپس ہیں. سوال ہے مرد اور عورت اکیلے نہ ملیں، کیا اس میں ڈرائیور کے ساتھ اکیلے سفر کرنا اور ٹیکسی میں بیٹھنا بھی آتا ہے؟ اس میں آپ دیکھیے کہ اگر ٹیکسی کے شیشے ٹرانسپیرنٹ ہیں، نظر آ رہا ہے سڑک پہ گزرتے ہوئے ٹریفک کو سب، تو اس میں آپ ٹیکسی کے باہر ہیں یا اندر ہیں بات برابر ہو جاتی. رات کو اکیلے سفر نہ کریں، اور ایسی ٹیکسی میں جس کے اوپر کرٹن ہو کہ باہر سے کچھ نظر نہ آئے تو تخلیہ ہو جائے. تخلیہ کیا ہوتا ہے؟ مرد اور عورت کا ایسی جگہ اکیلے ملنا جہاں کوئی اور دیکھ نہ سکتا ہو، ٹھیک ہے؟ ٹیکسی میں تو سب دنیا دیکھ رہی ہوتی، اس لیے وہ حکم فرق ہو جاتا ہے. دو تین دن پہلے کی بات ہے کہ رات کے وقت میری ایک دوست کا فون آیا اسلام آباد سے، وہ بہت پریشان تھی، تو اس نے مجھے فون کیا. ان کا بھی خیریت کیا وجہ ہے؟ کہتے کہ ابھی میں ہاسپٹل سے نکل رہی تھی، سسر اس کے بیمار تھے، کہتے ہاسپٹل سے نکل رہی تھی کہ میں نے دیکھا کہ ایک اکیلی عورت ٹیکسی میں ہے اور ٹیکسی آ کر رکی ہے اور رات کے 8:30-9 بجے کا ٹائم ہے اور پولیس والا ساتھ نکلا ہے. تو میں ایک دم گھبرا گئی کہ کیا ہے. اس وقت آس پاس کوئی اور عورت نہیں تھی، تو پولیس والے نے مجھ سے کہا کہ آئیے ہماری مدد کیجئے اس خاتون کو اندر لے جانے میں اور رکھنے میں، اسٹریچر پہ ڈالنے میں، کیونکہ کوئی نرس بھی خاتون ڈیوٹی پر نہیں تھی اس وقت.

आप ये शर्त मानो, नंबर एक, जैसे कोई कॉन्ट्रैक्ट करना हो। हजरत सलाम सुन रहे हैं, अल्लाह के नबी हैं, सुन रहे हैं, क्योंकि वो चाहते हैं ये जहन्नम से बचे, उनको तो एक हमदर्दी है, यानी वो ये चाहते हैं। आप हैरान होंगे कि अभी मैं जब यूरोप के दौरे पे था, मुझे कुछ साथियों ने कहा कि दो तीन आदमी आए तबलीगी जमात के, उनको किसी जगह रहने की जगह ना मिली बेचारों के, वहां मस्जिदें मस्जिदें तो होती नहीं, आपको पता है मस्जिदें कितनी यूरोप में का अगर होती हैं तो दूर दूर होती हैं, और फिर उनके कोई मीनार गुम्बद तो नहीं होते पता लगे मस्जिद है, वो तो घर होता मकान होता है उसको मस्जिद बनाया हुआ होता। तो वो तीन आदमी थे बेचारे जमात के निकले हुए थे तबलीग के लिए, तो वो बेचारे सर्दी से बचने के लिए चर्च में चले आगे, वहां पादरी वादरी थे, उनकी इंतजामिया थी, उन्होंने देखा कि दाढ़ियां हैं कपड़े वस्त्र क्षेत्र, उन्होंने कहा क्या बात है, उन्होंने कहा सबसे पहली बात यह है कि हम आए तो दीन की तबलीग करने के लिए हैं, लेकिन रहने का कोई ठिकाना नहीं और यहाँ करीब में कोई होटल, और हम ज्यादा जबान भी कम समझते हैं, सिर्फ एक आदमी है हमें से जबान जानता है, अगर मेहरबानी करते हैं हम रात यहाँ गुजार लें। उन्होंने कहा कोई बात नहीं आप रात गुजारे, लेकिन एक शर्त है कि भाई हमारे इस चर्च में आपने मजहब की तबलीग नहीं करोगे, रहो आराम से, हम तुम्हें कमरा देते हैं जगह देते हैं तुम्हारे खाने पीने का भी कर देते हैं साहब, लेकिन तुम यहां तबलीग नहीं करोगे, बाहर जाके जो मर्जी है करो। उन्होंने कहा भाई हमने तो रात गुजारनी है, कल हम निकल जाएंगे बाबा, आप रात को किसको तबलीग करेंगे, अंदर कोई है गिरजे में वैसे कोई आता है, अल्लाह का शुक्र है वैसे खाली पड़े हुए, तबलीग किसको करेंगे, वो तो अतवार के दिन कुछ बेवकूफ होते हैं 2-4% आ जाते हैं, वरना गिरजे में होता है क्या, वो तो लतीफा बन गया ना। एक दफा मैंने सब साथियों से कारण कहे लफ्ज उसको जरा आराम आराम से अदा करो, गिर जा, तो इनका तो मुकद्दर ये है इंशाल्लाह, ये तो अब गिर जा, ये तो गया, इसीलिए अल्लाह की रहमत से बिक रहे हैं और मस्जिदें बन रही। खैर बहरहाल जनाब वो ठहर गया, वो जब आए तो सुबह को पादरी के पास गया, उन्होंने कहा जी आपकी बहुत मेहरबानी कि हमने बड़ी आराम से रात गुजारी, इतनी सर्दी वहां अगर कमरा ना हो और हीटिंग का सिस्टम ना हो तो बंदा तो मर जाए फ्रीज हो जाए। उन्होंने कहा जी आपकी बहुत बड़ी मेहरबानी है, हम आपके बड़े शुक्रगुजार हैं। और उसने कहा भी तुमने कितना दिन रहना है इस इलाके में, उन्होंने कहा हमने रहना तो 3 दिन है, मैं तो 3 दिन यहां रहा, तुम बाहर जाके तबलीग करो, गश्त करो, तबलीग करो, जहां मर्जी आए जाओ, जो मर्जी आए करो, लेकिन बस जब यहां कुछ लोग आए हुए हो ना तो फिर बाहर, उन्होंने कहा जी हमने करनी नहीं, हम बाहर जाए, उन्होंने कहा ठीक है 3 दिन लगा। अब जनाब वो पादरी को कुछ यानी एक तशवीश शुरू हो गई कि भाई मैं देखूं करते क्या है। अब जनाब वो आए देखे रात को कि अभी तीनों बंदे सजदे में गिरे हुए हैं और रो रहे हैं बेतहाशा, और जनाब उनकी जबान पे बार बार पादरी का नाम आता है कि अल्लाह मियां इसको जन्नत भेज दे, अल्लाह मियां इसको जन्नत दे दे, हमको इसमें जगह दे, अल्लाह मियां तू भी तो इसको जन्नत में जगह देते ना, वो दुश्मन हो के हमें जगह दे रहा है, तू तो मेहरबान। अब उसने सुना कि बार बार मेरे नाम पर लगे हुए हैं, मेरे साथ इनको क्या हो गया। वो जब सुबह की नमाज पढ़ के बैठे तो खैर को चला गया, उसने पूछा क्या बात है, क्या कह रहे थे, उन्होंने कहा तुम्हारी हिदायत के लिए दुआएं मांग रहे थे, उन्होंने कहा तुम्हें मेरे साथ क्या हमदर्दी, उसने कहा इंसान हो हमारे भाई हो आदम की औलाद हो हमदर्दी क्यों नहीं, हमें तो हमदर्दी है। उन्होंने कहा अच्छा यहाँ और भी तुम्हारा कोई काम है, उसने कहा देख लिया तुमने 3 दिन और क्या काम है, हम तो इसलिए निकले हुए हैं कि ये उम्मत जो है किसी तरह जहन्नम से बच जाए। यकीन करें कि 3 दिन के बाद वो पादरी मुसलमान हो गए, उसने अपने पूरे खानदान को इस्लाम कलमा पढ़वाया। तो अल्लाह तबारक व तआला की दावत में तो बर्दाश्त करना पड़ता है, तो हजरत नूह अलैहिस्सलाम ने भी हजरत सालेह अलैहिस्सलाम ने भी फरमाया कि ठीक है कि आपने दुआ मांगी अल्लाह ने ऊँटनी जाए, और हुक्म हो गया कि हाज ही नाफतुल्लाह, ये अल्लाह की ऊँटनी है, क्यों ऊँटनी, ऊँटनी से तो पैदा नहीं हुई ना, शान कुन फैकून से पैदा हुई, और आपने फरमा दिया कि ऐ कौम देखो हाज ही नाफतुल्लाह वला तमसूहा बिसूइन खबरदार, इसको कुछ कहना नहीं छेड़ना नहीं इसको, और ये भी देख लो कि रहा शिरबुन वला तुम शिरब यौमिन वाहूम, एक दिन पानी जो है ऊंटनी पिएगी और एक दिन तुम पियोगे, जब ऊंटनी पानी पिएगी तुम दूध पियोगे ऊंटनी का। अब जनाब जब ये चंद दिन चले और गुजरे
تو آپس میں پھر میٹنگ کی انہوں نے کہا یار یہ تو مسئلہ ہو گیا کہ ہم ایک دن صرف دودھ ہی پیئیں پانی پیتے ہیں اور یار یہ اونٹنی بھی کوئی عذاب ہے سارا پانی پی جاتی ہے یار اس کو ختم. تو اب انہوں نے میٹنگ کی وکان فی المدینۃ تسعۃ رہط یفسدون فی الارض ولا یصلحون. انہوں نے میٹنگ کی اور میٹنگ کرنے کے بعد قدار ابن صادق, اس لیے حضور نے فرمایا اشق الناس سب سے بڑا بدبخت جو تھا نا وہ خدا, اشق الاولی پہلی قوم میں سے بڑا بدبخت آدمی. انہوں نے کہا کہ بس اونٹنی کو قتل کر. تو خدا نے اپنے ساتھ ساتھیوں کو بھی ملایا اور بیٹھ گئے راستے میں. اونٹنی جب گزری پا کر روحا اونٹنی کو زخمی کیا, اس کی کونچیں کاٹ ڈالی, پاؤں کے نیچے جو ہڈیاں گری ہیں ان کو کاٹ, اور اس کے بعد اس کے جو پسینہ تھا بچڑا تھا ساتھ اس کو بھی مارا. اور جناب اس نے تین دفعہ آبادیں نکالی کہ پوری بستی ہل گئی لیکن ان کو رحم نہیں آیا, اور حتیٰ کہ وہ اونٹنی ذبح ہو کے تڑپتے تڑپتے مر گئی. انہوں نے باقاعدہ گوشت کاٹا اور اس کے بعد جناب بھجی پکا کے کھانے لگے. حضرت صالح علیہ السلام کو پتہ چلا تو حضرت صالح علیہ السلام آئے, انہوں نے کہا میں نے تمہیں کہا تھا کہ بدبختو یہ نہ کرو. اچھا اب یاد رکھو تمتعوا فی دارکم ثلاثۃ ایام ذلک بعض غیر مخلوق, صرف تین دن کی تمہیں مہلت ملی ہے اور یہ اللہ کی طرف سے وعدہ ہے جو کبھی جھوٹا نہیں ہوگا. تین دن کے بعد تم پر اللہ کا عذاب. انہوں نے کہا ہمارے کا عذاب آئے گا, چلو صالح علیہ السلام کو بھی قتل کرو. قالوا تقاسموا بالله, قسمیں اٹھا لی, نہ روپیے تب نہ ہو, ہم رات کو جا کے اس کو اور اس کے آل خاندان کو قتل کر دیں گے. لیکن خدا کی شان ہے جب قتل کرنے کے لیے آئے اللہ نے ایسا روک ڈالا کہ بھاگ گئے. اب جب وہ تین دن کا وعدہ ہوا تو پہلے دن اس پوری قوم کے چہرے جیسے پیتے, اب کچھ ڈرنے لگے کہ بھائی پیغمبر نے کہا تو ٹھیک تھا. دوسرے دن ان کے چہرے جیسے سرخ, اور تیسرے دن ان کے چہرے جو تھے وہ سیاہ. اب ان کو سمجھ آ گئی کہ ہاں بالکل جو بات تھی نا وہ پوری ہونے والی ہے, ہم نے واقعی بہت بڑی زیادتی کی ہے. لیکن اب کیا ہو سکتا تھا, اب تو عذاب نازل ہونا شروع ہو گیا اور پھر ایک عذاب نہیں آیا ان پر. قرآن پاک کہتا ہے کہ ان پر رجفہ آیا, رجفہ کہتے ہیں زمین کا زلزلہ, اور سائقہ بجلی جیسے اوپر بھی آتی نا بجلی کڑکتی, سائقہ آیا, اور آخری عذاب جو تھا فأخذتهم الصیحۃ, ایک صیحہ آیا ایسی آواز تھی کہ اس کے بعد جتنے کے جتنے تھے سب کے سب ختم. اسی کو قرآن پاک کہتا ہے فأعقروا الناقۃ وعتوا عن امر ربهم, زخمی کر دیا. وقالوا یا صالح ائتنا بما تعدنا ان کنت من الصالحین.

0: ये रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।
1: मोहतरम सामाइन, मेरी आज की गुफ्तगू का मौजू है मुनाफिकीन। कुरान हकीम के शुरू में अल्लाह ताला ने इंसानों को तीन ग्रोहों में तकसीम फरमाया है, नंबर एक मोमन, नंबर दो काफिर और नंबर तीन मुनाफिक। सबसे पहले अल्लाह ताला ने मोमिनीन का मुख्तसर जिक्र फरमाया है, फिर कुफार का जिक्र सिर्फ एक ही आयत करीमा में किया है और आखिर में मुनाफिकीन के बारे में इंतहाई तफसील से जिक्र फरमाया है। इन मुनाफिकीन का जिक्र कुरान मजीद में इतनी तफसील से इसलिए है कि ये माशरे के बदतरीन अफराद हैं। कुफार से कहीं ज़्यादा नुकसान इस्लाम को इन मुनाफिकों की वजह से पहुँचा है। यही वजह है कि अल्लाह तबारक ताला ने कुरान हकीम में इन मुनाफिकों के किरदार को पूरी तफसील से बेनकाब किया है। यही नहीं बल्कि इनके दर्दनाक अंजाम की भी मुफस्सल खबर दी है। आइए मैं आपको बताता हूँ कि अल्लाह ताला कुरान करीम में इन मुनाफिकीन के बारे में क्या फरमाता है। सूरतुल बकर की आयत नंबर 8 और 9 का तर्जमा है कि और बाज़ लोग ऐसे हैं जो कहते हैं हम खुदा पर और रोज़े आखरत पर ईमान रखते हैं, हालांकि वो ईमान नहीं रखते। ये खुदा को और मोमिनों को चकमा देते हैं मगर हकीकत में अपने सिवा किसी को चकमा नहीं देते और इससे बाखबर हैं। मोहतरम सामईन, ज़रा गौर फरमाइए, हालांकि ये मुनाफिकीन अल्लाह की वहदानियत का ऐलान कर रहे हैं और रोज़े क़यामत पर यकीन का दावा भी कर रहे हैं, लेकिन अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की रसालत का इकरार नहीं कर रहे। ये उस दौर के यहूदियों का रवैया था। और ये कि जब तक रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की रसालत का इकरार ना किया जाए किसी भी बात का यकीन कोई मानी नहीं रखता। सूरत अल-बकर की आयत नंबर 10 में अल्लाह ताला का इरशाद है कि इनके दिलों में कुफर का मर्ज था, खुदा ने इनका मर्ज और ज़्यादा कर दिया और इनके झूठ बोलने के सबब इनको दुख देने वाला अजाब होगा। सामईन मोहतरम, इस आयत से ज़ाहिर होता है कि झूठ बोलना कोई छोटा मोटा मामूली गुनाह नहीं है बल्कि झूठ वो गुनाह अजीम है जो एक मोमन को मुनाफिक बना देता है। इसीलिए अल्लाह ताला सुरुल हज की आयत नंबर 30 में झूठ का बुतपरस्ती के साथ जिक्र फरमाते हैं। इरशाद होता है कि अपने आप को बुतपरस्ती और झूठ बोलने से बचाओ। मुनाफिकों के बारे में अल्लाह ताला कुरान करीम में मजीद फरमाता है, सूरतुल बकर की आयत नंबर 11 और 12 का तर्जमा, और जब इनसे कहा जाता है कि ज़मीन में फसाद ना डालो तो कहते हैं हम तो इसलाह करने वाले हैं। देखो ये बिलाशुबा मुफसद हैं लेकिन खबर नहीं रखते। आगे चलकर अल्लाह ताला फरमाता है सूरतुल बकर की आयत नंबर 13 का तर्जमा, और जब इनसे कहा जाता है कि जिस तरह और लोग ईमान ले आए हैं तुम भी ईमान ले आओ तो कहते हैं भला जिस तरह बेवकूफ़ ईमान ले आए हैं इसी तरह हम भी ईमान ले आएँ। सुन लो कि यही बेवकूफ़ हैं लेकिन ये नहीं जानते। मोहतरम सामईन, ईमान की कसौटी ये है और काबिल कबूल ईमान सिर्फ वो है जो कि सहाबा कराम की तरह का हो। गौर फरमाइए कि सहाबा कराम की कितनी इज़्ज़त अफजाई है। अल्लाह ताला ने मुनाफिकीन की एक और किस्म इस तरह बयान फरमाई, सूरतुल बकर की आयत नंबर 14, 15 और 16 का तर्जमा, और ये लोग जब मोमिनों से मिलते हैं तो कहते हैं हम ईमान ले आए हैं, और जब अपने शैतानों में जाते हैं तो इनसे कहते हैं हम तुम्हारे साथ हैं और हम तो उनसे हंसी किया करते हैं। ये मुनाफिकों से खुदा हंसी करता है और इन्हें मोहलत दिया जाता है कि शरारत और सरकशी में पड़े बहक रहे हैं। ये वो लोग हैं जिन्होंने हदायत छोड़कर गुमराही खरीदी तो ना तो इनकी तजारत ही ने कुछ नफ़ा दिया और ना ही वो हिदायत याब हुए। बस अल्लाह ताला मुनाफिकीन को मोहलत दे रहा है कि वो मुनाफिकत से बाज आ जाएं, और इसने इन्हें मोमिनीन की दुश्मनी के अंधेरे में भटकता हुआ छोड़ दिया है। ये लोग वो हैं जो हदायत के बदले गुमराही खरीद रहे हैं और ये सिर्फ नुकसान का सौदा है। इसके बरक्स आइए देखिए कि अल्लाह ताला मोमन मर्दों और मोमन औरतों के बारे में कुरान मजीद में क्या इरशाद फरमाता है। सूरतुल हदीद की आयत नंबर 12 का तर्जमा है कि जिस दिन तुम मोमन मर्दों और मोमन औरतों को देखोगे कि इनके ईमान का नूर इनके आगे आगे और दाहिनी तरफ चल रहा है तो इनसे कहा जाएगा कि तुमको बशारत हो कि तुम्हारे लिए आज बाग हैं जिनके नीचे नहरें बह रही हैं और इनमें हमेशा रहोगे और यही बड़ी कामयाबी है। मोहतरम सामईन, यहाँ कई बातों की वजाहत ज़रूरी है। हम देखते हैं कि मोमन मर्दों और मोमन औरतों के अजर यकसा हैं। रोशनी उनके दाहिनी तरफ होगी यानी इनका आमाल नामा इनके सीधे हाथ में दिया जाएगा, और रोशनी یا نور کا سامنے ہونا تو یوں بھی صحیح معلوم ہوتا ہے کہ جب ہم تاریکی میں راستہ طے کر رہے ہوتے ہیں تو نور یا روشنی عموماً ہمارے سامنے ہوتی ہے تاکہ ہمیں راستہ صاف نظر آئے۔ نور یا روشنی کا مومن مردوں اور مومن عورتوں کے آگے یا سامنے ہونے کا مطلب یہ ہے کہ انہیں ان کے اچھے کاموں یعنی دنیا میں نیکیوں اور تقوی اختیار کرنے کا انعام دیا جا رہا ہے۔ اس ایک نقطہ کی وضاحت کے لیے حضور صلی اللہ علیہ وآلہ وسلم کی کئی احادیث کا حوالہ دیا جا سکتا ہے۔ مثلاً حضرت انس رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے خوشخبری سنا دو ان لوگوں کو جو رات کی تاریکی میں مسجدوں میں عبادت کے لیے جاتے ہیں، قیامت میں ان کے لیے ایک خاص قسم کا نور ہوگا۔ ابن عمر رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ فرمایا رسول اللہ نے کہ جو لوگ پانچ وقت نماز با جماعت خشوع و خضوع کے ساتھ ادا کرتے ہیں ان کو قیامت کے دن ایک خاص نور عطا کیا جائے گا، جو لوگ نماز کے سلسلہ میں اس کے برعکس ہوں گے ان کا حشر قارون، حامان اور فرعون کے ساتھ کیا جائے گا۔ ابو سعید رضی اللہ عنہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے فرمایا کہ جو کوئی جمعہ کے روز باقاعدگی سے سورۃ کہف کی تلاوت کرے گا قیامت کے دن اس کو ایک نور عطا کیا جائے گا جو اس کے قدموں سے شروع ہو کر آسمان کی بلندیوں تک جائے گا۔ اسی طرح حضرت ابو ہریرہ رضی اللہ عنہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے فرمایا کہ جس نے قرآن حکیم کی ایک آیت ہی تلاوت کی اس کو قیامت کے دن ایک نور عطا کیا جائے گا۔ حضرت ابو ہریرہ فرماتے ہیں کہ فرمایا اللہ کے رسول نے کہ جس مسلمان نے مجھ پر درود و سلام بھیجا اسے ایک نور عطا کیا جائے گا جس کی روشنی میں اسے پل صراط کا راستہ طے کرنے میں آسانی ہوگی۔ اس طرح ہر نیک، متقی اور پرہیزگار مسلمان کو برود قیامت ایک خاص نور عطا کیا جائے گا، جبکہ کفار و منافقین کے لیے معاملہ اس کے برعکس ہوگا۔ اللہ تعالیٰ منافقین اور کفار کے لیے فرماتا ہے سورۃ الحدید کی آیت نمبر 13، 14 اور 15 کا ترجمہ، اس دن منافق مرد اور منافق عورتیں مومنوں سے کہیں گے کہ ہماری طرف نظر کیجئے کہ ہم بھی تمہارے نور سے روشنی حاصل کریں، تو ان سے کہا جائے گا کہ پیچھے کو لوٹ جاؤ اور وہاں نور تلاش کرو، پھر ان کے بیچ ایک دیوار کھڑی کر دی جائے گی جس میں ایک ایسا دروازہ ہوگا جس کی اندرونی جانب تو رحمت ہوگی اور بیرونی جانب عذاب اور اذیت ہوگی۔ تو اس وقت منافق لوگ مومنوں سے کہیں گے کیا ہم دنیا میں تمہارے ساتھ نہ تھے؟ وہ کہیں گے کیوں نہیں تھے، تم تھے تو ضرور لیکن تم نے خود اپنے تئیں بلا میں ڈالا اور ہمارے حق میں حوادث کے منتظر رہے، اسلام میں شک کیا اور تمہاری آرزوؤں نے تم کو دھوکہ دیا، یہاں تک کہ خدا کا حکم آ پہنچا اور خدا کے بارے میں تم کو شیطان دغا باز دغا دیتا رہا، تو آج نہ تو تم سے فدیہ لیا جائے گا اور نہ ہی کافروں سے فدیہ قبول کیا جائے گا، تم سب کا ٹھکانہ دوزخ ہے کہ تم اسی کے لائق ہو اور یہ بہت بری جگہ ہے۔ محترم سامعین، ابن کثیر کے مطابق پل صراط کا راستہ طے کرتے وقت مومنین اور منافقین دونوں کو روشنی دکھائی جائے گی، لیکن منافقین کے سامنے سے یہ روشنی کچھ ہی دیر بعد ہٹا لی جائے گی۔ یہ ان کے لیے سزا ہوگی اس مذاق کی جو یہ لوگ دنیا میں مومنین اور متقی لوگوں سے کیا کرتے تھے۔ سورۃ البقر کی آیت نمبر 15 میں اللہ تعالیٰ نے فرمایا کہ ان منافقوں سے خدا ہنسی کرتا ہے اور انہیں مہلت دیے جاتا ہے کہ شرارت و سرکشی میں پڑے بہکتے چلے جائیں۔ سامعین محترم، ذرا غور کیجئے، منافقین کو شروع میں تھوڑی سی روشنی صرف اس لیے عطا کی جائے گی کہ انہوں نے محض دکھاوے کی غرض سے تھوڑی بہت نیکیاں ضرور کی تھیں، لہٰذا ان واقعات کی روشنی میں ہم اس نتیجے پر پہنچتے ہیں کہ قیامت میں مومنین کے لیے مستقل انعام و اکرام ہوں گے جبکہ منافقین کے ساتھ معاملہ اس کے بالکل برعکس ہوگا۔ اسی سلسلہ میں ابن کثیر نے ایک بہت طویل حدیث نقل فرمائی ہے جس میں کہا گیا ہے کہ ہر مومن کو اس کی نیکیوں کے عوض ایک نور عطا کیا جائے گا، کسی کو پہاڑ کے برابر نور عطا ہوگا، کسی کو کھجور کے درخت کے برابر، تو کسی کو اس کے اپنے قد کے برابر نور عطا ہوگا۔ سورۃ الحدید کی آیت نمبر 17 میں اللہ تعالیٰ نے فرمایا کہ جان رکھو کہ خدا ہی زمین کو اس کے مرنے کے بعد زندہ کرتا ہے، ہم نے اپنی نشانیاں تم سے کھول کھول کر بیان کر دی ہیں تاکہ تم سمجھ سکو۔ محترم سامعین، یہاں اللہ تعالیٰ ہمیں یاد دہانی کرا رہا ہے کہ جس طرح وہ مردہ زمین کو دوبارہ زندہ کر سکتا ہے، اسی طرح وہ منافقین کے مردہ دلوں کو بھی زندہ کر سکتا ہے اگر وہ سچے دل سے اپنے گناہوں سے توبہ کر کے راہ راست پر آ جائیں۔ میں دعا کرتا ہوں کہ اللہ تعالیٰ ہمیں اور آپ سب کو نیکی کی توفیق عطا فرمائے اور ہمیں نفاق سے بچائے، ہمیں صحیح معنوں میں سچا اور پکا مسلمان بنائے، تاکہ ہم سب کو بھی بروز قیامت اللہ تعالیٰ وہ نور عطا فرمائے جس کی روشنی میں ہم سب جنت الفردوس میں داخل ہو سکیں، آمین۔
2: ایف ایم 92.9 اور کیبل نیٹ 88.9 پر یہ ریڈیو آپ کی آواز ہے۔

0: ये रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।
1: औज़ु बिल्लाहि मिन शैतान रजीम, बिस्मिल्लाहिर रहमान। सामने नाज़रीन, ये मिला जुला इन्फॉर्मेशन का प्रोग्राम है जो अदारा आपकी आवाज के स्टूडियो से लेकर अपनी टीम के साथ बराह रास्त आपकी खिदमत में हाजिर है। समाइन, हमने इंट्रो में भी कहा था कि आज हमारे बहुत सारे मेहमान होंगे। आज हमारी मौजूद शख्सियत जिन्हें आप अक्सर सुनते रहते हैं, मुस्लिम लीग नवाज के चीफ पैटर्न हैं, चीफ ऑर्गेनाइजर हैं मुस्लिम लीग नवाज के डेनमार्क में, मिर्जा रहमतुल्लाह बेग साहब इस वक्त हमारे साथ लाइन पर मौजूद हैं। बेग साहब, एक बार फिर आपको अदारा आपकी आवाज पर खुश आमदीद कहते हैं।
2: जी राय साहब, बहुत शुक्रिया, आपकी बहुत नवाजिश अनायत।
1: बेग साहब, मौसम तो अच्छा है और उसके अलावा धूप भी निकलती है, गर्मी भी है, तो इसका ख्याल रखिएगा। अब आम भी बहुत ज्यादा मार्केट में आ चुके हैं और 14 अगस्त के भी फंक्शन हो रहे हैं।
2: जी बिल्कुल, के बहुत सी जगह पे 14 अगस्त के फंक्शन हो रहे हैं और हमारा भी जो प्रोग्राम है वो शाम 6 बजे 14 तारीख को, क्योंकि जितने साथी सब ने मिलकर फैसला किया कि हम 14 अगस्त को ही प्रोग्राम करेंगे।
1: आपका 16 अगस्त को नहीं था?
2: नहीं सर, वो हमने चेंज करके 14 अगस्त पे आ गया। जी हमेशा हमारा प्रोग्राम 14 वाले दिन ही होता है, रिकॉर्ड मौजूद है आपके पास, तो इसलिए सब दोस्तों ने मिलकर फैसला किया कि हम 14 को ही करेंगे।
1: बेग साहब, चले इलेक्शन हो रहे हैं कश्मीर में, आपकी जमात जो है वो इलेक्शन जो है पहला मरहला वो जीत चुके हैं, तो दूसरा मरहला भी शुरू हो गया है, फिर अब तीसरा मरहला भी होगा। ये जो शोर पड़ा हुआ है कश्मीर में, आप क्या कहेंगे?
2: सर देखें, दुश्मन जो है ना, दुश्मन ही होता है, उससे आपको किसी किस्म की कोई तवक्को रखने की जर नहीं होती। इसलिए नहीं होती कि दुश्मन ने अपना कभी ना कभी किसी ना किसी जगह पंगा जो है वो लेने लेना। बॉर्डर पे इंडिया बैठा हुआ है, वो उसके इतने प्यादे हैं वहां पे कि आदमी जो है ना मजबूर हो जाता है उनको कुछ कहने के लिए। और जब पाकिस्तान और आजाद कश्मीर जो है वो पाकिस्तान का एक वो हिस्सा है जिसके बगैर पाकिस्तान जो है ना वो मुकम्मल ही नहीं है, और हमने आजाद कश्मीर को इतनी सर्विस दी है पाकिस्तानी अवाम ने कि आप सोच भी नहीं सकते। लिहाजा ऐसे जो छोटे छोटे हादसे होते हैं वो तो हर जगह होते हैं, पाकिस्तान में भी हो जाते हैं कभी कभी।
1: लेकिन साहब, बड़ा ऐलान किया आपकी जमात ने कश्मीर में, हमारी हुकूमत बनेगी तो हम कश्मीर को ये चीजें देंगे, तो बेग साहब आप क्या कहेंगे?
2: 100% अगर नवाज शरीफ साहब और मरियम नवाज साहबा ने ये ऐलान किया तो वो देंगी। देखे उन्होंने कहा कि हम आपको बसें देंगे, उन्होंने 10 बसें उसी वक्त ही भेज दी। जो चीज भी उनका वो ऐलान करेंगे तो वो इंशाल्लाह ताला प्रोवाइड करेंगे, डेफिनेट।
1: बेग साहब, मोहसिन नकवी साहब ने बयान दिया, हालांकि मोहसिन नकवी साहब आपकी हुकूमत का, मुस्लिम लीग की हुकूमत का हिस्सा है, वजीर दाखिला है, तो बड़ा मुतनाजा सा बयान है। राणा सनावला साहब ने भी प्रेस कॉन्फ्रेंस की और दूसरे लोग भी इस पर बात कर रहे हैं, आप खुद सोल्जर हैं, तो आप क्या कहेंगे?
2: देखे बात सुने, नकवी साहब जो है ना उसको 4-5 पोस्टें दी हुई है, और किसने दी हुई है, कैसे दी हुई है, क्यों दी हुई है, ये आपसे बेहतर कोई नहीं जानता। आपको हर चीज की खबर होती है और आप खबर रखते हैं, और आप इसलिए ये कुछ भी कहना कबल वक्त है, सारे इकट्ठे बैठ जाएंगे, जो मुश्किल हालात में जा रहे हैं काम वो ठीक हो जाएंगे। जो दुश्मन तो ये चाहते हैं कि नवाज की जो हमारी हुकूमत है पाकिस्तान में वो भी खत्म हो जाए, तो ऐसे नहीं होगा इंशाल्लाह ताला। बातचीत होती रहती है, एक दूसरे पे बयान भी होते रहते हैं, लेकिन उनका सद्देबाप जो है ना करने के लिए ऊपर लोग बैठे हुए हैं जो कि टॉरेट भी करते हैं, और जो टॉरेट नहीं हो चीज होती उसको बकायदा फिर अपने जोर से जमाते हैं और जोर से ले आते हैं।
1: बेग साहब, आपका जो 14 अगस्त का प्रोग्राम हो रहा है, तो क्या ये दावत आम है या सिर्फ अपने पार्टी के लोगों को या बुलाया आपने?
2: नहीं, ये कोई दावत आम नहीं, ये सिर्फ और सिर्फ मुस्लिम लीग नून के जियालों के लिए है। जो मुस्लिम लीग नून कहते हैं कि हम मुस्लिम लीग ही हैं, वो वेलकम, और जो मुस्लिम लीग में इंतशार फैलाना चाहते हैं वो नहीं चाहिए।
1: चलें बेग साहब, आखिर में अपने सामान्य नाजरीन को अपने तजर्बे की बुनियाद पर, साहब का सोल्जर होने की बुनियाद पर आप क्या पैगाम देंगे?
2: हम ये कहना चाहते हैं कि पाकिस्तान आर्मी जो है ना उसको सपोर्ट करें, पाकिस्तान आर्मी ना हो तो हम एक रात भी सुकून की नींद नहीं सो सकते। लिहाजा पाकिस्तानी अवाम को चाहिए कि अवाम फौज की इज्जत करें, फौज से प्यार मोहब्बत करें, और फौज जो है वो हमारा सरमाया भी है और हमारा जो सरहदों की हिफाजत करने वाला अदारा भी है, और हमारी रातों की नींद जो है वो भी देने अच्छी देने वाला अदारा भी है। लिहाजा सबको चाहिए कि सोच समझ के बात करें, लेकिन किसी वक्त में किसी बड़े पॉलिटिकल लीडर से कोई बात हो जाती है तो उसको इग्नोर करें और देखें इसने किस बात पे ये बात की है और ये क्या चाहता है, और बातचीत के जरिए जी सियासी हल जो है वो निकलते हैं। इसके अलावा तो और कोई तरीकाकार नहीं।
1: बेग साहब, एक खबर है कि 9 तारीख को पाकिस्तान एम्बेसी के सामने पीटीआई वाले डेमोंस्ट्रेशन करने जा रहे हैं, आप क्या कहेंगे?
2: ये कोई पहली दफा नहीं हुआ है ऐसे, ये पहली दफा नहीं हुआ ऐसे, ये आज से 30 साल पहले का जो सिलसिला चल रहा है कि एम्बेसी वालों को तंग करो, ये करो वो करो। अब एम्बेसडर साहब न्यूट्रल हुए हैं, उन्होंने कहा मेरे लिए सारे पाकिस्तानी एक जैसे हैं, तो उन्होंने कहा कि ठीक है हम जो है स्पेशल है, तो इनको समझ नहीं, ऐसा नहीं करना चाहिए इन्हें। अगर इन्हें कोई जलसा जुलूस करना है तो उसके लिए और बहुत सी जगह है, एम्बेसी जो है ना उसको बख्शे। आप पूरी जिंदगी एम्बेसी के साथ तो आप खड़े रहे हो, और अब जो है एम्बेसी वाले ने ये कहा कि हम सबके लिए हमारे दरवाजे खुले हैं, तो आप चाहते हैं कि सारे दरवाजे बंद कर दें, सिर्फ हमारा दरवाजा खुला रहने दें, तो ऐसे नहीं होता। इनको चाहिए कि खुदा का खौफ करें, और ये जो ऐसे नाम नहाद जलसे नाम नहा उसको बंद करें प्लीज।
1: बेग साहब, आपका मैसेज आ गया, बहुत शुक्रिया, आपने कीमती टाइम हमें दिए, इंशाल्लाह आपसे रब्ता रहेगा।
2: जी राज साहब, आपको बहुत बहुत बहुत बहुत बहुत बहुत बहुत बहुत शुक्रिया आपका, आपने मुझे लिया, और आंदा भी जब भी चाहे आप मुझे ले सकते हैं रेडियो, थैंक यू सो मच।
1: पाकिस्तान जिंदाबाद, पाक फौज जिंदाबाद,
2: पाकिस्तान जिंदाबाद, पाक फौज जिंदाबाद, नवाज शरीफ जिंदाबाद, शहबाज शरीफ जिंदाबाद, मरियम नवाज जिंदाबाद।
1: समय नाजरीन, ये थे मिर्जा रहमतुल्ला बेग जो कि चीफ पैटर्न हैं डेनमार्क के, उनका आपने पैगाम सुना। उन्होंने कहा कि जी हम 14 अगस्त को, पहले 16 को था लेकिन उन्होंने 14 अगस्त हमेशा मनाते हैं, उनकी टीम ने आपस में मीटिंग की और फैसला किया कि 14 अगस्त वाले ही दिन मनाएंगे।
0: ये रेडियो आपकी आवाज़ है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज़ सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।
3: सामईन कराम, FM 92.9 पर हम रेडियो आपकी आवाज़ के साथ आपके खिदमत में हाजिर हैं।
1: औज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर्रहमान। सामईन नाज़रीन, ये मिला जुला इंफॉर्मेशन का प्रोग्राम है जो अदारा आपकी आवाज़ के स्टूडियो से देकर आपकी खिदमत में हाज़िर हैं। अदनान अमीन अली और सैयद तुकीर हसन बुखारी साहब हमारे साथ लाइन पर मौजूद हैं, दोनों को खुश आमदीद कहते हैं। शाह साहब, मौसम तो बड़ा अच्छा है, धूप निकली हुई है और बादल भी तो नहीं, आज तो साफ मौसम है, हवा भी चल रही है, और आप क्या कहेंगे मौसम मौसमियात बीमारियों के मतलब, मौसमी बीमारियाँ?
4: बिल्कुल आपने सही बात फरमाई है कि मौसम आज गर्म है, आज और आज 28 के करीब गर्मी है, और कल भी जो है वो फोक्ती वाम जिसको हम कहते हैं ना पड़ास वाली, पंजाबी में पड़ास वाली वो पड़ रही है, और इसके साथ आपने देखा होगा कि बाहर वो जो कीड़े होते हैं उनको भी पर लगे हैं, तो ये उसी वक्त निकलते हैं जब बारिश का मौसम हो या फोक्ती हिल बहुत ज्यादा हो या जिसको हम कहते हैं पड़ास का मौसम।
1: किस कीड़ों की बात करते हैं, सियासी कीड़ों की बात करें या नॉर्मल कीड़ों की?
4: ये नॉर्मल कीड़ों की, सियासी के तो सारे सोए हुए हैं, तो ये नॉर्मल कीड़े जो है उनको पर लगे हैं और वो बेचारे को एक या ज्यादा से ज्यादा दो दिन उनकी जिंदगी होती है और वो फिर चले जाते हैं।
1: अदनान, आपने शाह साहब की बात सुनी, आप क्या कहेंगे? शाह साहब जरा पूछिएगा अदनान के, क्या सियासी खबरें हैं, क्या हो रहा है शहर में?
4: देखिए जी, मैं सवाल रखता हूँ अदनान के सामने कि अदनान, ये जो इस वक्त वारदात हो रही है, क्रिमिनल वारदात हो रही है, और इसके अंदर सबसे ज्यादा जो है अगर कोई मुसलमान करता है तो वो इस्लामिस्ट और मुसलमान का नाम लिखा जाता है, लेकिन अगर कोई यूक्रेन का या कोई باہر کے یورپی ممالک کا بندہ کرائم کرتا ہے تو اس کے نام کے ساتھ کچھ نہیں لکھا جاتا. تو آج کل یہ جو ہمارے بچے ہیں جو 20 سے 18 19 20 21 سال کے, ان کو آپ کیا سمجھائیں گے کہ وہ کس طریقے سے اپنے آپ کو سیف کریں تاکہ یہ جو انہوں نے اب پارلیمنٹ کے اندر جو بحث جاری ہے جس کے اوپر وہ کہہ رہے ہیں کہ ان کرمینلز کو جو ہے اور ان کی فیملیز کو ملک بدر کرنے کا قانون بنایا جائے, تو آپ اس کے بارے میں کیا کہیں گے؟
5: شاہ صاحب, اس قانون کے بعد میں یہی کہوں گا کہ انسان کو یہ دیکھنا چاہیے کہ بیک گراؤنڈ کیا ہوتا ہے. اگزامپل جیسے آپ کو پتا ہوگا کہ 90s کے اندر 90s کے اندر بھی ایک کانفلکٹ چل رہی تھی ڈینمارک کے اندر جو یورکوں کی چل رہی تھی, جس کے اندر آپ دیکھتے ہیں کہ پتہ نہیں کیا کیا مارا گیا تھا اس وقت بھی. تو ان چیزوں کو مکس آف نہیں کرنا چاہیے. اب یہ ڈیبیٹ چلی ہے جو بیلین میں ہوا ہے, جرمنی میں ہوا ہے انسیڈنٹ ویکینڈ میں, اس سے آپ ایک بات دیکھیں کہ کچھ دن پہلے ہی دو چار دن پہلے ہی ایک انسیڈنٹ ہوا تھا ناروے کے اندر اومتم پچھلی پہ, تو وہ بھی تو ایک گورا تھا نا. تو اس کے لیے مسئلہ یہ پڑا ہے کہ کچھ لوگوں نے نا اس دونوں چیزوں کے بارے میں بات کی ہے کہ دیکھیں آپ بہت جلدی ڈیبیٹ لے جاتے ہیں اسلام کے بارے میں اور اسلامسٹ کے بارے میں, مگر یہ پہلے دیکھا کریں کہ کس وجہ سے اس نے یہ کیا ہے اور اس نے کیوں یہ اٹیک کیا ہے. یہ جو جرمی میں ہوا تو غلط ہے, مگر ہر چیز کو مکس آف نہیں کرنا چاہیے, ہر چیز کو ایک پوائنٹ سے دیکھنا چاہیے اور ایک ویریئس سے دیکھنا چاہیے. جو ہمارے یگسٹر یہاں آگے آ رہے ہیں اور جو پراپرٹی سیاست میں آئیں گے, ان کو یہ اسٹڈی کرنا چاہیے کہ کون کون سی کانفلکٹس پہلے رہی ہوئی ہیں. 80s میں بھی آپ دیکھیں راکو کی لڑائی تھی جس کے اندر بینڈیٹس تھا, نہیں کہتے ہیں بل سٹریٹ اور ٹینزنس کی لڑائی ہوئی تھی, پھر 90s میں لڑائی ہوئی تھی جس کے اندر کیا کہتے ہیں ونس اگین ہوئی تھی راکو کی لڑائی ہیلس اینجلس اور بینڈیٹس کی, اس میں بھی ایک ہی بندہ شامل تھا جس کا نام تھا جس نے 1984 میں بھی ایک بندہ مارا تھا اور 90s کی کانفلکٹ میں بھی بول تھا. تو آج ایک بندے نے اس کے بارے میں آرٹیکل بھی لکھا ہے اور کیا کہتے ہیں اس پہ کامنٹس بھی آ رہے ہیں کہ بندہ ہر چیز کو مکس کر دیتا ہے اور بندے کو چیز مکس نہیں کرنی چاہیے. آبویسلی مسئلہ یہ ہوتا ہے کہ جب یانگسٹر کرائم کرتے ہیں اور یانگسٹر یہ چیزیں کرتے ہیں, اس کے لیے مسئلہ یہ ہوتا ہے کہ ہماری جو کمیونٹیز ہیں نا ان کو اس کو کنڈیم تو کرنا چاہیے مگر اس کے اوپر ویک اپ بھی کرنا چاہیے کہ اس کو ہم کیسے کر سکتے ہیں کہ اس چیز کو ہم بہتر کر سکتے ہیں.
4: عدنان سوال یہ ہے کہ ہماری کمیونٹی کے جو لیڈران ہیں, ہماری کمیونٹی کے جو اگزامپل کلچرل سینٹرز میں جو لوگ بیٹھے ہوئے ہیں جنہوں نے ان یانگسٹر کو سیدھے رستے پہ دکھلانا ہے, وہ تو اس پہ بات نہیں کرتے. وہ تو کوئی ایسے تجربہ کار افارنگ لوگوں کو سامنے بلا کر تو اس کے اوپر وہ بات نہیں کرتے. وہ لوگوں کو یہ نہیں سمجھاتے کہ آپ نے کس طریقے سے یہاں کے قانون سے بچنا ہے, کس طریقے سے آپ نے بات کرنی ہے. یعنی کہ ہمارے اندر وارڈ جو ہے وہ بہت زیادہ آ گیا, بہت زیادہ غصہ ہمیں آ گیا ہے. اس کی وجوہات جو ہیں اس کی بیک گراؤنڈ میں سمجھنا چاہتا ہوں آپ سے کہ بھائی لوگوں کو سمجھائیں کہ یہ اتنا شدید غصہ کیوں ہو جاتا ہے کہ یہ گھروں سے چھری اور چاقو اٹھا کر چلے جاتے ہیں لڑائی کرنے کے لیے اور پھر جاتے بھی اس جگہ پہ ہیں جہاں پہ عام پبلک ہوتی ہے.
5: شاہ صاحب دیکھیں, میں سب سے پہلے کہوں گا مجھے پتا ہے اس بات پہ لوگوں کو پسند نہیں آتا. ہم ایک کانفرنس میں تھے کچھ دیر پہلے, کیونکہ میں خود دو تین دنوں سے بیمار تھا اور آج بھی مجھے ایک قبضہ لگا ہوا ہے, چیک اپ ہو رہا ہے, تو اس لیے میں نے اتنا یہ کیا کہتے ہیں انفارچونیٹلی بیلین کا نہیں دیکھ سکا, مگر میں نے یہ دیکھا ہے کہ پرابلم اس میں دو بھی ہیں کہ ہم لوگ, میں اس جیسے آپ کو بھی ریپیٹ کر دیتا ہوں ونس اگین, میں کسی کو ٹارگٹ نہیں کرنا چاہتا اور کسی کو کہنا نہیں چاہتا اور کوئی انسان غصہ نہ کرے اس بات کا. اس کے اندر دو پہلو, ایک تو یہ پہلو ہے کہ کچھ والدین جو ہوتے ہیں वो बच्चों को रोकते नहीं है, जब बच्चों को कंप्लेंट भी आए, बच्चों को बताया भी जाए वो इस डायरेक्शन पे है, तो वो मानते नहीं है। मैं आपको एक दो मिनट आप मुझे देना, मैं आपको एक वाक्य बताता हूँ। हमारा ही है ये एपिसोड में ही था, डेनमार्क में वाक्य था, वो बच्चा रिलीज्ड हो गया होगा डेनमार्क से, उसको बाहर निकाल दिया गया होगा। मैं आपको बात बताऊं, मेरे सामने वो गाड़ी लेके चोरी करके रहते थे, वो उस इलाके में गाड़ी लेके चोरी करके आ गया। एक बंदे ने उसकी अम्मी को फोन करके कहा कि तुम्हारा बच्चा गाड़ी चोरी करके ले आया है। आप इमेजिन नहीं कर सकती, इसकी अम्मी उसके घर लड़ने चली गई इस सिर्फ कि वो अपने बच्चे को रोक। उसके कॉन्सिक्वेंसेस क्या हुए, कुछ सालों के बाद उसने बहुत बड़ा वाकया कर दिया। क्या हुआ, वो रिलीज्ड हो गया। आज भी उसकी अम्मी कहती है कि मैं उस वक्त बात सुन लेती तो मेरा बच्चा रिलीज्ड ना होता। तो मैंने उससे यही उसने आंटी को कहा, मैंने कहा जब हम लोग आपको समझाते थे तो आप बात नहीं थे सुनते, आप जब बात नहीं सुनेंगे आपको पता ही नहीं होगा कि कॉन्सिक्वेंसेस क्या है, तो बच्चे ने तो बाहर ही जाना है। आप ये आपको पता होगा कि टॉस्टॉप में जनवरी में एक केस हुए थे जहां पे बच्चों ने एक दूसरे को मारा था, नीचे हुआ था, वो 16 साल का लड़का है, उसको भी रिलीज कर दिया हुआ। और उसके वालदेन की जो एडवाइजर थे और जो वो एडवाइजिंग टीम थी उनका मुझे पता था, उसने कहा हम माँ बाप को जाके जब बताते थे कि हमारी हेल्प करो अपने बच्चे को कंट्रोल करने में, ये करने में, कहते हैं वो लड़ने के लिए तैयार हो जाती थी। तो इसके अंदर ये बनता है कि जब कोई बंदा आपके पास आता है, आपको क्राइम कराने की चीज बताता है, तो आपको उस पर एक्शन लेना चाहिए। अब हमें दर्जना पता है कि छोस्तो भूलकर में क्या हो रहा है, लोगों को भी पता है कि क्या हो रहा है, मगर प्रॉब्लम ये है कि जिनकी कुछ लोगों के जो इन्वॉल्वमेंट है वो इसको वो सीरियस ले ही नहीं रहे। जब उनने सीरियस नहीं लिया तो आप देखे कि छोस्तो भूलकर में रात को जाना हो तो बंदे को देख के जाना पड़ता है कि यहाँ क्या हो रहा है, वहां क्या हो रहा है, यहाँ क्या नहीं हो रहा, वहां क्या हो रहा है, क्योंकि एक माहौल वो गलत बन गया। और जब वो माहौल ही गलत बन जाए तो बंदा उसको
1: तो फिर हालात ठीक नहीं होते, कानून हरकत में होता है। कोई नौजवानों के बारे में कोई लीडर भी तो नहीं बोलता ना कि नौजवानों को समझाए, नौजवानों के बारे में बात करे, खामोशी से बातें होती है। हमें मुजीबुर रहमान कुरैशी साहब जिनका तल्लुक SF से है और पाकिस्तान पीपल्स पार्टी के डेनमार्क के सदर भी है, मुजीब साहब आपको भी खुश आमदीद कहते हैं।
6: बिस्मिल्लाह रहमान रहीम, मोहतरम राजा साहब और मेरे बड़े प्यारे भाई तोकीर शाह साहब और बरखुरदार अदनान साहब और तमाम सुनने वालों को अस्सलाम वालेकुम। मैंने 10 मिनट पहले आपको ज्वाइन किया है, आपको फोन जब आया तो मैं थोड़ा रास्ते में था, तो मुझे डिबेट में सुन रहा हूँ। माशाल्लाह शाह साहब भी अच्छी इन्फॉर्मेशन दे रहे हैं, अदनान भी अच्छी इन्फॉर्मेशन दे रहे हैं, तो ये चीजें हमें पता चल रही। मैं तो एक नुक्ते पे खाली सिर्फ चीज कहूंगा कि जहाँ पे बंदे ने रहना होता है, जैसे हम डेनमार्क में रह रहे हैं, तो हमें डेनमार्क के कानून की जो एहतराम करना चाहिए। और क्योंकि हम इस मुल्क में रहते हैं और कानून पे अगर कानून का एहतराम करेंगे तो मेरा ख्याल है जितनी भी हमारी परेशानियां हैं वो कम होंगी। तो सबसे जरूरी है कि हम बूढ़े सीनियर क्या, जो जवान है वो क्या, जो लड़कपन वाले हैं वो क्या, सबको कानून का एहतराम करना चाहिए, सबसे जरूरी चीज है। बाकी है कि जैसे मोहतरम शाह साहब और नान जो है वो उन्होंने नजर रखी होती है हर चीज पे, कहाँ कहाँ क्या हो रहा है, तो वो तो आपको पता है कि दुनिया के हर ममालिक में ऐसी चीजें चलती रहती है, लेकिन हमारे यंगस्टर शुक्र अल्हम्दुलिल्लाह पढ़े लिखे हैं और समझदार हैं। तो अगर अगर आप उसमें 100% में से अगर कोई 5-10% अगर हो जाता है तो हमें उनको भी प्यार से, जैसे अदनान ने कभी एग्जाम्पल दी कि उस बच्चे को विश कर दिया गया, तो अगर हम बड़े समझाएं बताएं और ये बस ध्यान में डालें कि आप जिस मुल्क में रह रहे हैं उस मुल्क के कानून का एहतराम करना है, हम मुसलमान हैं, इस्लाम भी हमें यही सिखाता है। तो मैं तो यही कहूंगा जो मैं डिबेट सुन रहा हूँ, जो जितनी मेरी चीज मैंने सुनी है, तो मैं ये कहूंगा कि जहां पे भी रहना हो इंसान ने उस मुल्क के कानून का एहतराम करें।
1: शाह साहब जरा मैं बात को थोड़ा सा दूसरी तरफ लेकर जाता हूँ। रेडिकेल वेंस्टा की जो मिनिस्टर हैं, वजीर हैं, जो हैं वो अपना सुमेरा नवा, उनकी मैं बयान देख रहा था, वो फरमा रही थी जो मौसम गर्मा की शानदार खबरों में उनका जिक्र है कि डेनमार्क की लेबर मूवमेंट की बिजनेस काउंसिल का आज तजिया पढ़ना कितना अच्छा लगा, जिसकी सुर्खी से खैर मगरबी पस मंजर रखने वाले ज्यादा से ज्यादा नौजवान तालीम हासिल कर रहे हैं। शाह जी ये तो भी तो खबर ही है ना, ये तो रेडिकल वंशा की तरफ से कहा जा रहा है।
7: ये बिल्कुल सही बात है, लेकिन जो असल सब्जेक्ट है जिसपे अदनान ने अभी रोशनी डाली है, یہ میں سوال مجیب قریشی صاحب سے بھی پوچھوں گا اور عدنان سے بھی. اصل میں بات یہ ہے کہ جو ینگسٹرز ہیں جو جنہوں نے پہلے کرائم کیے تھے تو ان کو اولویز کر دیا جاتا تھا یا ان کے فیملی پہ کچھ نہیں آتا تھا, لیکن اب جو انہوں نے 2024 میں جو قانون بنایا جو 1 جنوری 2026 سے لاگو ہوا ہے اس کے مطابق یہ ہے کہ اب بولی سیلس کے جو ہیں یہ اگر کوئی بچہ بار بار منع کرنے یا پولیس انمیلٹ ہوتا ہے یا اس کے زیادہ جرائم ہو جاتے ہیں تو وہ بولی سیلس کیپ جو ہے اس کو بغیر نوٹس دیے ایک 15 دن کے وارسر سے گھر سے نکال سکتے ہیں اور پولیس کی مدد لے سکتے ہیں. تو پھر سوال یہ پیدا ہوتا ہے کہ یہ فیملیز جو اپنے بچوں کو اس وقت کنٹرول نہیں کر رہی وہ کس کمیون میں جائیں گی, کون ان کو ایکسیپٹ کرے گا, ان کا مستقبل کیا ہوگا؟ یہ میں مجیب قریشی صاحب سے بھی پوچھنا چاہتا ہوں اور اطلاعات سے بھی.
8: محترم شاہ صاحب, ایسے ہے کہ میں نے ابھی تھوڑی دیر جو نا جو کیونکہ میں ہم جو تجزیہ کرتے ہیں یا ہم جو دیکھتے ہیں خبریں, ہمارے لوگوں کی تعداد شکر الحمدللہ بہت کم ہے, بہت کم ہے, نہ ہونے کے برابر ہے. لیکن آپ کی بات درست ہے کہ اگر قانون بن گیا تو قانون کوئی پاکستانیوں کے لیے تو نہیں بنا نا, وہ تو سب کے لیے. وہ تو ڈینش کمیونٹی کے لیے بھی یہ اگر میرے پاس ڈینش پاسپورٹ ہے, اگر میرے گھر میں کوئی ایسی بات ہوتی ہے یہ تو نہیں کہیں گے کہ جی آپ ڈینش ہیں آپ کو ہم کچھ نہیں کریں گے. یہ قانون تو پورے ملک کے لیے, تو پورے ملک میں اگر قانون ہے تو میں نے پہلے عرض کیا کہ ہمیں قانون کا احترام کرنا چاہیے, ہمیں قانون کی چیزوں کو سوچنا چاہیے, دیکھنا چاہیے, پرکھنا چاہیے اور ہمیں اس میں اس کے اندر رہ کے اس ملک میں رہنا چاہیے تاکہ ہم اپنی چیزیں بہتر کر سکیں. تو میں سمجھتا ہوں کہ ہمیں زیادہ فکر نہیں کرنی چاہیے, لیکن ہمیں اصلاح کرنی, اپنی بھی اصلاح کریں, اپنے بچوں کی بھی اصلاح کریں اور جو ہمارے ارد گرد جو لوگ رہتے ہیں ان کی بھی ہم دیکھیں, ان کی بھی اصلاح کریں. اصلاح کرنے سے قانون میں بھی بہتری آتی ہے اور لوگوں میں بھی بہتری آتی ہے.
7: عدنان سوال یہ ہے کہ اگر ہم ریڈیو پہ بیٹھ کے یہ قانون کی باتیں نہیں کریں گے تو عام آدمی کو جو گھروں میں بیٹھا ہے یا کام کر کے اپنے گھر میں چلا جاتا ہے یا گاڑی میں بیٹھا ہوا کام کر رہا ہے یا ٹرک میں بیٹھا ہوا ہے تو اس کو کس طرح سمجھ آئے گی؟ اس کے پاس تو ٹائم نہیں کہ وہ قانون کو کنگالے یا اس چیز کو سمجھے. تو کیا یہ اچھی بات نہیں کہ ہم لوگ اس کو اس طرح کے قوانین جو بن رہے ہیں ان کو ڈسکس کریں اور پبلک کے سامنے لے کے آئیں تاکہ وہ محتاط رہے؟ کیا میں صحیح کہہ رہا ہوں؟
9: آپ کی بات کریکٹ ہے. میں آپ کو یہ بھی کہہ دوں کہ یہ جو پورا قانون بنا تھا نا 2024 میں اور یہ جب بنایا گیا تھا تو یہ قانون جب بنایا گیا تھا نا یہ فرسٹ ٹائم نہیں ہے. اس کے قانون کے اندر یہ بھی لکھا ہوا ہے کہ یہ وارننگ دیں گے اور وہ وارننگ کو سیریس بندہ نہیں لے گا تو پھر بندہ گھر سے باہر نکل سکتا ہے. اور یہ قانون اس لیے بنا تھا کہ یہ جو کیا کہتے ہیں نا کنٹرول کرائم کو کنٹرول کرنے کے لیے بنا ہوا ہے, مگر اس کے اندر ابھی بھی مسئلہ یہ ہے کہ یہ قانون جو ہے نا اس قانون کو چیلنج کیا گیا ہوا ہے اور 2 کیسز ہیں جو میرے خیال سے اسٹالینس کے بعد ہوئسٹ گارٹ میں ہے. اور جب یہ ہوئسٹ گارٹ میں وہ فیصلہ آئے گا تو پھر پتا چلے گا, کیونکہ 2 بندے اس قانون کو چیلنج کر چکے ہوں گے کیونکہ یہ قانون کسی ہیومن رائٹس اور کسی کے اگینسٹ بھی جاتا ہے. تو اب دیکھتے ہیں اس قانون کے ساتھ کیا ہے, مگر بات وہی ہے جیسا میرے بزرگ نے بھی کہا ہے کہ جس ملک میں ہم رہتے ہیں وی ہیو ٹو ریسپیکٹ دا لا, کیونکہ ہم ریسپیکٹ لا کریں گے اور ہم اس چیز میں رہتے ہیں تو ہمیں اس ملک کو دیکھ کے چلنا ہوتا ہے. جس مرضی قانون ہو ہمیں اس چیز کو فالو کرنا ہوتا ہے, اور ہم کوئی انفارمیشن دے سکتے ہیں تو ہمیں انفارمیشن دینی چاہیے. ہمیں اس ملک میں رہ کے ہمیں آئین اور قانون جو ہوتے ہیں نا وہی فالو کرنے ہوتے ہیں, اور لوگوں کو بہت سارے قانونوں کا پتہ بھی ہوتا ہے اور لوگوں کو اندازہ بھی ہوتا ہے کہ قانون کیسے ہیں. تو یہ قانون تو ہمارے لیے نہیں بنے, یہ سب کے لیے قانون بنے ہیں. میں ریسنٹلی 10 دن پہلے ایئرپورٹ پہ گیا ہوا تھا اور وہاں پہ میں دیکھ رہا تھا کہ فارنوں کو اتنی پرابلم نہیں تھی پڑی کیا کہتے ہیں چیکنگ میں جتنی گوروں کو پرابلم پڑی ہوئی تھی, کیونکہ گورے جو ہیں وہ پرانے قانون سے جا رہے تھے تو ان کو بھی نہیں تھا پتا. سو ایوری باڈی ہیو ٹو ریسپیکٹ دا لا, اور یہاں پہ یہ فرق نہیں کرتے کہ گورا کون ہے, چٹا کون ہے, کون ہے, یہ دیکھتے ہیں لا کو سب سے پہلے.
1: عدنان آپ قانون قاعدے کی بات کر رہے ہیں, شاہ صاحب آپ کے لیے بھی یہ سوال ہے, مجیب صاحب کے لیے بھی سوال ہے. آپ تینوں سیاستدان بھی ہیں اور گہری نظر بھی رکھتے ہیں کہ کمیون کے الیکشن کے بعد جب سارے معاملات سارے سیٹ ہو گئے تو اگر پچھلے 3-4 مہینے کی یا 2 مہینے 3 مہینے کی ایکٹیویٹیز دیکھی جائے تو شاہ صاحب جو ہمارے غیر ملکیوں کی کیا ایکٹیویٹیز ہیں، اسپیشلی آپ اپنے گروپس کی بات کریں تو ہم جو جس طرف لگے ہوئے ہمیں تو پتہ ہی نہیں ہے یہاں کیا ہو رہا ہے.
7: یہ بالکل بالکل خاموشی چھائی ہوئی ہے اور اس طرح لگ رہا ہے پرسراج قسم کی خاموشی ہے، جبکہ دنیا بھر کے حالات جو ہیں وہ بڑے ٹینس میں ہیں. ڈنمارک کے حالات بڑے ٹینس میں ہیں. یہاں آپ دیکھیں گے دکانوں پہ جو بڑی بڑی سپر مارکیٹ ہیں ان کے اوپر کھانے کی چیزوں کی کمی ہے، ان کے اندر کافی چیزیں جو ہیں وہ پیٹرول مہنگا ہو چکا ہے. لیکن عوام کیونکہ چھٹیوں پہ چلے گئے ڈینش، اور کچھ لوگ جو ہیں اس دفعہ چھٹیاں نہیں منا سکے کیونکہ مہنگائی کی وجہ سے بھی، تو ہمارے لوگوں کو جو انفارمیشن ہوتی ہیں وہ انفارمیشن دینی چاہیے لوگوں کو. یہ الیکٹ اس لیے ہوتے ہیں کہ یہ انفارم کرتے ہیں بندوں کو. اگر آپ یہ کہیں کہ ڈینش سیاستدان، تو ڈینش سیاستدان جو ہیں وہ چیٹ کر رہے ہوتے ہیں آپ کے ساتھ فیس بک کے سوشل میڈیا پہ بھری ہوئی ہے. آپ دیکھیں گے ان کو چائے نہیں ہے، نہ انگا صاحب کو، نہ مارٹن ماسٹر اسمتھ کو، نہ ہماری وزیر اعظم جو ہیں ان کو، نہ دوسروں کو. یہ ڈیلی تین تین چار چار جو ہے وہ لاس کے اوپر ڈبیٹ کر رہے ہیں. یہ باقاعدہ فلکے سنگھ کے جو ڈبیٹس اولینی کے بارے میں وہ پیش کر رہے ہیں، جو فورس نمبر 9 ہے اس کو پیش کر رہے ہیں کہ کس طریقے سے ان کی جو ہے اولینگز کو جو نیشنلٹی دی جاتی ہے اس کو کیسا کنٹرول کرنا چاہیے. تو یہ ساری چیزیں ہیں. اس کا محور کیا ہے؟ اس کا اصل بات یہ ہے کہ ہم لوگ انفارم کرتے ہیں، ہم لوگ انفارمر ہیں، ہم انفارمیشن دیتے ہیں، لیکن اصل کام یہ ہے یہ انفارمیشن دینے کا، یہ کونسلرز کا ہے. وہ آ کے بتائیں کہ بھائی دیکھیں کہ آپ نے اگر کوئی فیسٹیول لگانا ہے، یا آپ نے کوئی کسی نے کوئی میڈیسن ہیلپ لینی ہے، آپ نے کوئی آپ کو کوئی بیماری پہ ہے، آپ نے چھٹیوں میں سڈنلی پاکستان جانا ہے یا کسی اور ملک میں جانا ہے، تو آپ کس طریقے سے کون سے پیراگراف پہ آپ چھٹیاں لے سکتے ہیں، کس طرح آپ اپلائی کریں گے. یہ کام بتانے کا ہمارے پاس انفارمیشن ہے، لیکن ہم کیوں بتائیں جب
1: شاہ صاحب آپ فرما رہے ہیں. مجیب صاحب دیکھیں نا، آپ نے شاہ صاحب نے ذکر کیا قانون قاعدے کی، تو دیکھیں نا قانون قاعدہ سمجھنے کے لیے آپ دیکھیں نا کہ 8-9 فنکشن ہو چکے ہیں پچھلے چند دنوں میں یا ہفتوں میں کہہ سکتے ہیں، اور آگے بھی فنکشن ہوں گے. تو ہماری جو ترجیحات کا ہمیں پتہ چلتا ہے کہ ہماری ایکٹیویٹیز کیا ہیں، ہماری سوچ کیا ہے. تھنک ٹینک شاہ صاحب آپ لوگ اسی طرح انالائز کرتے ہیں. مجیب صاحب آپ نے سنا
10: میں نے ایک منٹ راجا صاحب مجھے

0: ये रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।
1: औज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम। नाज़रीन, ये मिला जुला इंफॉर्मेशन का प्रोग्राम है जो अदारा आपकी आवाज के स्टूडियो से लेकर अपनी टीम के साथ बराह रास्त आपकी खिदमत में हाजिर है। समय हमने इंट्रो में भी कहा था कि आज हमारे बहुत सारे मेहमान होंगे। आज हमारी मौजूद शख्सियत जिन्हें आप अक्सर सुनते रहते हैं, मुस्लिम लीग नवाज के चीफ पैटर्न हैं, चीफ ऑर्गेनाइजर हैं मुस्लिम लीग नवाज के डेनमार्क में, मिर्जा रहमतुल्ला बेग साहब इस वक्त हमारे साथ लाइन पर मौजूद हैं। बेग साहब, एक बार फिर आपको अदारा आपकी आवाज पर खुश आमदीद कहते हैं।
2: जी राज साहब, बहुत शुक्रिया, आपकी बहुत नवाजिश अनायत।
1: बेग साहब, मौसम तो अच्छा है और उसके अलावा धूप भी निकलती है, गर्मी भी है, तो इसका ख्याल रखियेगा। अब आम भी बहुत ज्यादा मार्केट में आ चुके हैं और 14 अगस्त के भी फंक्शन हो रहे हैं।
2: जी बिल्कुल, के बहुत सी जगह पे 14 के अगस्त के फंक्शन हो रहे हैं और हमारा भी जो प्रोग्राम है वो शाम 6 बजे 14 तारीख को ही, क्योंकि जितने साथी सब ने मिलकर फैसला किया कि हम 14 अगस्त को ही प्रोग्राम करेंगे।
1: आपका 16 अगस्त को नहीं था?
2: नहीं सर, वो हमने चेंज करके 14 अगस्त पे आ गया। जी हमेशा हमारा प्रोग्राम 14 वाले दिन ही होता है, रिकॉर्ड मौजूद है आपके पास, तो इसलिए सब दोस्तों ने मिलकर फैसला किया कि हम 14 को ही करेंगे।
1: बेग साहब, चले इलेक्शन हो रहे हैं कश्मीर में, आपकी जमात जो है वो इलेक्शन जो है पहला मरहला वो जीत चुके हैं, तो दूसरा मरहला भी शुरू हो गया है, फिर अब तीसरा मरहला भी होगा। ये जो शोर पड़ा हुआ है कश्मीर में, आप क्या कहेंगे?
2: सर देखें, दुश्मन जो है ना, दुश्मन ही होता है, उससे आपको किसी किस्म की कोई तवक्को रखने की जर नहीं होती। इसलिए नहीं होती कि दुश्मन ने अपना कभी ना कभी किसी ना किसी जगह पंगा जो है ना वो ले लेना। बॉर्डर पे इंडिया बैठा हुआ है, वो उसके इतने प्यादे हैं वहां पे कि आदमी जो है ना मजबूर हो जाता है उनको कुछ कहने के लिए। और जब पाकिस्तान और आजाद कश्मीर जो है वो पाकिस्तान का एक वो हिस्सा है जिसके बगैर पाकिस्तान जो है ना वो मुकम्मल ही नहीं है, और हमने आजाद कश्मीर को इतनी सर्विस दी है पाकिस्तानी अवाम ने कि आप सोच भी नहीं सकते। लिहाजा ऐसे जो छोटे छोटे हादसे होते हैं वो तो हर जगह होते हैं, पाकिस्तान में भी हो जाते हैं कभी कभी।
1: लेकिन एक साथ बड़ा ऐलान किया आपकी जमात ने, कश्मीर में हमारी हुकूमत बनेगी तो हम कश्मीर को ये चीजें देंगे, तो बेग साहब आप क्या कहेंगे?
2: 100% अगर नवाज शरीफ साहब और मरियम नवाजा साहब ने ये ऐलान किया तो वो देंगी। देखे उन्होंने कहा कि हम आपको बसें देंगे, उन्होंने 10 बसें उसी वक्त ही भेज दी। जो चीज भी उनका वो ऐलान करेंगे तो वो इंशाल्लाह ताला प्रोवाइड करेंगे, डेफिनेट।
1: बेग साहब, मोहसिन नकवी साहब ने बयान दिया, हालांकि मोहसिन नकवी साहब आपकी हुकूमत का, मुस्लिम लीग की हुकूमत का हिस्सा है, वजीर दाखिला है, तो बड़ा मुतनाजा सा बयान है। राणा सनावला साहब ने भी प्रेस कॉन्फ्रेंस की और दूसरे लोग भी इस पर बात कर रहे हैं, आप खुद सोल्जर हैं तो आप क्या कहेंगे?
2: देखे बात सुने, नकवी साहब जो है ना उसको 4-5 पोस्टें दी हुई है, और किसने दी हुई है, कैसे दी हुई है, क्यों दी हुई है, ये आपसे बेहतर कोई नहीं जानता। आपको हर चीज की खबर होती है और आप खबर रखते हैं, और आप इसलिए ये कुछ भी कहना कबल वक्त है, सारे इकट्ठे बैठ जाएंगे, जो मुश्किल हालात में जा रहे हैं काम वो ठीक हो जाएंगे। जो दुश्मन तो ये चाहते हैं कि नवाज की जो हमारी हुकूमत है पाकिस्तान में वो भी खत्म हो जाए, तो ऐसे नहीं होगा इंशाल्लाह ताला। बातचीत होती रहती है, एक दूसरे पे बयान भी होते रहते हैं, लेकिन उनका सदे बाप जो है ना करने के लिए ऊपर लोग बैठे हुए हैं जो कि टॉरेट भी करते हैं, और जो टॉरेट नहीं हो चीज होती है उसको बकायदा फिर अपने जोर से जमाते हैं और जोर से ले आते हैं।
1: बेग साहब, आपका जो 14 अगस्त का प्रोग्राम हो रहा है तो क्या ये दावत आम है या सिर्फ अपने पार्टी के लोगों को या बुलाया आपने?
2: नहीं, ये कोई दावत आम नहीं, ये सिर्फ और सिर्फ मुस्लिम लीग नून के जियालों के लिए है। जो मुस्लिम लीग नून कहते हैं कि हम मुस्लिम लीग ही हैं, वो वेलकम, और जो मुस्लिम लीग में इंतशार फैलाना चाहते हैं वो नहीं चाहिए।
1: चलें बेग साहब, आखिर में अपने सामान्य नाजरीन को अपने तजर्बे की बुनियाद पर, साहब का सोल्जर होने की बुनियाद पर आप क्या पैगाम देंगे?
2: हम ये कहना चाहते हैं कि पाकिस्तान आर्मी जो है ना उसको सपोर्ट करें, पाकिस्तान आर्मी ना हो तो हम एक रात भी सुकून की नींद नहीं सो सकते। लिहाजा पाकिस्तानी अवाम को चाहिए کہ عوام فوج کی عزت کریں, فوج سے پیار محبت کریں, اور فوج جو ہے وہ ہمارا سرمایہ بھی ہے, اور ہمارا جو سرحدوں کی حفاظت کرنے والا ادارہ بھی ہے, اور ہماری راتوں کی نیند جو ہے وہ بھی دینے اچھی دینے والا ادارہ بھی ہے. لہذا سب کو چاہیے کہ سوچ سمجھ کے بات کریں, لیکن کسی وقت میں کسی بڑے پولیٹیکل لیڈر سے کوئی بات ہو جاتی ہے تو اس کو اگنور کریں اور دیکھیں اس نے کس بات پہ یہ بات کی ہے اور یہ کیا چاہتا ہے, اور بات چیت کے ذریعے جی سیاسی حل جو ہے وہ نکلتے ہیں. اس کے علاوہ تو اور کوئی طریقہ کار نہیں.
1: بیگ صاحب, ایک خبر ہے کہ 9 تاریخ کو پاکستان امبیسی کے سامنے پی ٹی آئی والے ڈیمونسٹریشن کرنے جا رہے ہیں, آپ کیا کہیں گے؟
2: یہ کوئی پہلی دفعہ نہیں ہوا ایسے, یہ پہلی دفعہ نہیں ہوا ایسے, یہ آج سے 30 سال پہلے کا جو سلسلہ چل رہا ہے کہ امبیسی والوں کو تنگ کرو, یہ کرو وہ کرو. اب امبیسڈر صاحب نیوٹرل ہوئے ہیں, انہوں نے کہا میرے لیے سارے پاکستانی ایک جیسے ہیں, تو انہوں نے کہا کہ ٹھیک ہے ہم جو ہے اسپیشل ہیں, تو ان کو سمجھ نہیں, ایسا نہیں کرنا چاہیے انہیں. اگر انہوں نے کوئی جلسہ جلوس کرنا ہے تو اس کے لیے اور بہت سی جگہ ہے, امبیسی جو ہے نا اس کو بخشے. آپ پوری زندگی امبیسی کے ساتھ تو آپ کھڑے رہے ہو, اور اب جو ہے امبیسی والے نے یہ کہا کہ ہم سب کے لیے ہمارے دروازے کھلے ہیں, تو آپ چاہتے ہیں کہ سارے دروازے بند کر دیں صرف ہمارا دروازہ کھلا رہنے دیں, تو ایسے نہیں ہوتا. ان کو چاہیے کہ خدا کا خوف کریں, اور یہ جو ایسے نام نہاد جلسے نام نہاد اس کو بند کریں پلیز.
1: بیگ صاحب آپ کا میسج آ گیا, بہت شکریہ آپ نے قیمتی ٹائم ہمیں دیا, انشاءاللہ آپ سے رابطہ رہے گا.
2: جی راز صاحب آپ کو بہت بہت بہت بہت بہت بہت بہت بہت شکریہ آپ کا, آپ نے مجھے لیا, اور آئندہ بھی جب بھی چاہیں آپ مجھے لے سکتے ہیں ریڈیو. تھینک یو سو مچ.
1: پاکستان زندہ باد, پاک فوج زندہ باد.
2: پاکستان زندہ باد, پاک فوج زندہ باد, نواز شریف زندہ باد, شہباز شریف زندہ باد, مریم نواز زندہ باد.
1: سمجھ ناظرین, یہ تھے مرزا رحمت اللہ بیگ جو کہ چیف پیٹر ہیں ڈنمارک کے, ان کا آپ نے پیغام سنا. انہوں نے کہا کہ جی ہم 14 اگست کو, پہلے 16 کو تھا لیکن انہوں نے 14 اگست ہمیشہ مناتے ہیں. ان کی ٹیم نے آپس میں میٹنگ کی اور فیصلہ کیا کہ 14 اگست والے ہی دن منائیں گے.
0: یہ ریڈیو آپ کی آواز ہے, اس کو آپ کے سننے کے لیے بنایا گیا ہے, آپ کی سماعتوں کو تسکین دینے کے لیے. سو ریڈیو آپ کی آواز سنتے رہیے تاکہ آپ اپنے ملک اور اپنی زبان سے جڑے رہیں.
3: سامعین کرام, ایف ایم 92.9 پر ہم ریڈیو آپ کی آواز کے ساتھ آپ کی خدمت میں حاضر ہیں.
1: اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. سامعین ناظرین, یہ ملا جلا انفارمیشن کا پروگرام ہے جو ادارہ آپ کی آواز کے اسٹوڈیو سے لے کر آپ کی خدمت میں حاضر ہیں. عدنان امین علی اور سید تقیر اسر بخاری شاہ صاحب ہمارے ساتھ لائن پر موجود ہیں, دونوں کو خوش آمدید کہتے ہیں. شاہ صاحب, موسم تو بڑا اچھا ہے, دھوپ نکلی ہوئی ہے اور بادل بھی تو نہیں, آج جو تو صاف موسم ہے, ہوا بھی چل رہی ہے, اور آپ کیا کہیں گے موسمیات بیماریوں کے متعلق, موسمی بیماریاں؟
4: بالکل آپ نے صحیح بات فرمائی ہے کہ موسم آج گرم ہے, آج اور آج 28 کے قریب گرمی ہے, اور کل بھی جو ہے وہ فوکتی بام جس کو ہم کہتے ہیں نا پڑاس والی, پنجابی میں پڑاس والی وہ پڑ رہی ہے, اور اس کے ساتھ آپ نے دیکھا ہوگا کہ باہر وہ جو کیڑے ہوتے ہیں ان کو بھی پر لگے ہیں, تو یہ اسی وقت نکلتے ہیں جب بارش کا موسم ہو یا فوکتی بہت زیادہ ہو یا جس کو ہم کہتے ہیں پڑاس کا موسم.
1: کس کیڑوں کی بات کرتے ہیں, سیاسی کیڑوں کی بات کریں یا نارمل کیڑوں کی؟
4: یہ نارمل کیڑوں کی, سیاسی کیڑے تو سارے سوئے ہوئے ہیں, تو یہ نارمل کیڑے جو ہیں ان کو پر لگے ہیں, اور وہ بےچارے ایک یا زیادہ سے زیادہ 2 دن ان کی زندگی ہوتی ہے اور وہ پھر چلے جاتے ہیں.
1: عدنان, آپ نے شاہ صاحب کی بات سنی, آپ کیا کہیں گے؟ شاہ صاحب ذرا پوچھئے گا عدنان کے کیا سیاسی خبریں ہیں, کیا ہو رہا ہے شہر میں؟
4: دیکھیں جی, میں سوال رکھتا ہوں عدنان کے سامنے کہ عدنان, یہ جو اس وقت واردات ہو رہی ہیں, کرمنل واردات ہو رہی ہیں, اور اس کے اندر سب سے زیادہ جو ہے اگر کوئی مسلمان کرتا ہے تو وہ اسلامسٹ اور مسلمان کا نام لکھا جاتا ہے, لیکن اگر کوئی یوکرین کا یا کوئی باہر کے یورپین ممالک کا بندہ کرائم کرتا ہے تو اس کے نام کے ساتھ کچھ نہیں لکھا جاتا. تو آج کل یہ جو ہمارے بچے ہیں جو 20 سے 18, 19, 20, 21 سال کے, ان کو آپ کیا سمجھائیں گے کہ وہ کس طریقے سے اپنے آپ کو سیف کریں تاکہ یہ جو انہوں نے اب پارلیمنٹ کے اندر جو بحث جاری ہے جس کے اوپر وہ کہہ رہے ہیں کہ ان کرمینلز کو جو ہے اور ان کی فیملیز کو ملک بدر کرنے کا قانون بنایا جائے, تو آپ اس کے بارے میں کیا کہیں گے؟
5: شاہ صاحب, اس قانون کے بعد میں یہی کہوں گا کہ انسان کو یہ دیکھنا چاہیے کہ بیک گراؤنڈ کیا ہوتا ہے. اگزامپل جیسے آپ کو پتا ہوگا کہ 90s کے اندر, 90s کے اندر بھی ایک کانفلکٹ چل رہی تھی ڈینمارک کے اندر جو یوروکو کی چل رہی تھی, جس کے اندر آپ دیکھتے ہیں کہ پتہ نہیں کیا کیا مارا گیا تھا اس وقت بھی. تو ان چیزوں کو مکس آف نہیں کرنا چاہیے. اب یہ ڈیبیٹ چلی ہے جو بیلین میں ہوا ہے, جرمنی میں ہوا ہے انسیڈنٹ ویکینڈ میں, اس سے آپ ایک بات دیکھیں کہ کچھ دن پہلے ہی, 2-4 دن پہلے ہی ایک انسیڈنٹ ہوا تھا ناروے کے اندر تومتم پچھلی پہ, تو وہ بھی تو ایک گورا تھا نا. تو اس کے لیے مسئلہ یہ پڑا ہے کہ کچھ لوگوں نے نا اس دونوں چیزوں کے بارے میں بات کی ہے کہ دیکھیں آپ بہت جلدی ڈبیٹ لے جاتے ہیں اسلام کے بارے میں اور اسلامسٹ کے بارے میں, مگر یہ پہلے دیکھا کریں کہ کس وجہ سے اس نے یہ کیا ہے اور اس نے کیوں یہ اٹیک کیا ہے. یہ جو جرمنی میں ہوا تو غلط ہے, مگر ہر چیز کو مکس آف نہیں کرنا چاہیے, ہر چیز کو ایک پوائنٹ سے دیکھنا چاہیے اور ایک ویریے سے دیکھنا چاہیے. جو ہمارے یگسٹر یہاں آگے آ رہے ہیں اور جو پراپرٹی سیاست میں آئیں گے, ان کو یہ اسٹڈی کرنا چاہیے کہ کون کون سی کانفلکٹس پہلے رہی ہوئی ہیں. 80s میں بھی آپ دیکھیں راکو کی لڑائی تھی جس کے اندر بینڈیٹس کہتے ہیں بل سٹریٹ اور ٹینڈنس کی لڑائی ہوئی تھی, پھر 90s میں لڑائی ہوئی تھی جس کے اندر کیا کہتے ہیں ونس اگین ہوئی تھی راکو کی لڑائی ہیلس اینجلس اور بینڈیٹس کی, اس میں بھی ایک ہی بندہ شامل تھا جس کا نام تھا جس نے 1984 میں بھی ایک بندہ مارا تھا اور 90s کی کانفلکٹ میں بھی بول تھا. تو آج ایک بندے نے اس کے بارے میں آرٹیکل بھی لکھا ہے اور کیا کہتے ہیں اس پہ کامنٹس بھی آ رہے ہیں کہ بندہ ہر چیز کو مکس کر دیتا ہے اور بندے کو چیز مکس نہیں کرنی چاہیے. آبویسلی مسئلہ یہ ہوتا ہے کہ جب یانگسٹر کرائم کرتے ہیں اور یانگسٹر یہ چیزیں کرتے ہیں, اس کے لیے مسئلہ یہ ہوتا ہے کہ ہماری جو کمیونٹیز ہیں نا ان کو اس کو کنڈیم تو کرنا چاہیے, مگر اس کے اوپر ویک اپ بھی کرنا چاہیے کہ اس کو ہم کیسے کر سکتے ہیں کہ اس چیز کو ہم بہتر کر سکتے ہیں.
4: عدنان سوال یہ ہے کہ ہماری کمیونٹی کے جو لیڈران ہیں, ہماری کمیونٹی کے جو